0: دويتشو بوزان نمت اشاريا صفر راديو ويتستا هم سفر زندگي هند.
1: आइए कुछ अच्छा सुनते हैं 90.0 मेगाहर्ट्ज पर रेडियो वितस्ता हम सफर जिंदगी का अंबाला का अपना रेडियो.